0: پیشوا سنت سائیں سادرام جو مڑ رہڑکی دربار پہچایا ویو آخری رسموں ادا کیوں ویو سنگاپور میں دیانت کرے ویل سنت سائیں سادرام جو مڑ کراچی پہنچن بعد ایئر ایمبولنس ذریعے سکھر آندو ویو سکھر کا رہڑکی تے مختلف ہندن تے سادرام جی عقیدت مندن کے سندس آخری دیدار کرایا ویو عقیدت مندن سائیں سادرام جی مڑ تے بل نشاور کرے لڑکن سٹکن سان کیس بیٹا پیش کئی آخری رسم اج صبح جو 10 بجے ادا کی ویڈیو
1: گھوٹکی میں پسند جو پرڑو نہ کرائن تا ناری ای نوجوان آبگات کرے چھجو ناری لواڈیا میگواڑ نشے آور گوریوں کھائی زندگی جو ڈیوں اجائے چھجو لواڈیا جی موت جو بدھی نوجوان دھیرج میگواڑ بھی آبگات کرے چھجو زرن موجب ناری ای نوجوان ایک بے کے پسند کندا ہوا شادی نہ کرائن تا بنی انتہائی قدم کھیوں
0: پروین کے زمین کھائی وی آسمان گی وی 37 ڈیوں گزرن باوجود پولیس معصوم بارڈ کی بازیاب نہ کرائے سکی کوٹڑی ماں 3 ڈیوں اگو گم تھل ٹن ورن جی سونیا کوسو جو وارسن جو بھی بارڈ جی بازیابی لائے احتجاج میئر جی سندل میسر پاڑے ماں اگوا تھل اجالا پروین جی بازیابی پولیس ہے جوڑے جاج ٹیم لائے چیلنج بڑھل چورن جی اجالا جی بازیابی لائے وارسن آئی سول سوسائٹی جو احتجاج جاری کوٹڑی ماں بھی 3 ڈیوں اگو گم تھل معصوم بارڈی سونیا کوسو جو پتو نہ پی وارسن جو حیدرآباد میں احتجاج وارسن جو چوڑا ہے تو پولیس نگری جی گمشدگی جی رپورٹ داخل ہونے باوجود گولا میں مدد نہ پئی کرے
1: ملیر جی علاقے شاہ لطیف ٹاؤن میں گھر باہراں بیٹھل نوجوان پھر مزاحمت قتل سیکٹر 17A میں پھورو مزاحمت کرنے 22 سالن جی شاہزیب پٹ غلام شبیر عباسی کے گولیوں ہنی قتل کرے فرار اطلاع تے پولیس واقعے بارے ہند پہنچی نوجوان جو لاش اسپتال منتقل کرے چھڈیو پولیس واقعے جی جانچ شروع کرے چھڈی
0: ماتلی ویجو ہتھیار بندن مال جے واڑے تے ویٹھل نوجوان کے قتل کرے چھڈیو فاضل ٹاؤن میں ہن جاتل ہتھیار بندن 25 ورن جے شاہ نواز عرف بابو لگاری کے قتل کرے چھڈیو وارسن الزام ہیو ائے تا امداد شاہ خلاف الیکشن ویڑن تے نوجوان کے قتل کیو ویو ائے مقتول جے باج چون ائے تا امداد شاہ ائے سندس پٹر مال جے واڑے تے حملو کرے باو کے قتل کیو ائے
1: خانپور مہر میں سائیں داد رام جے آخری دیدار لائے ویندڑ ہندو برادری جی وین کے اوچتو با لگی وئی عورت سڑی فوت 9 جڑا زخمی تھی پیا فوتی عورت جی راکھی بائی طور سنارپ علاقے واسد موجب گوٹ شربت جسکانی برسا وین جو گیس سلینڈر دھماکے سے پارٹی پیو جن کا پوئے وین کے با لگی وئی
0: کوٹری میں شادی شدہ عورت تے مڑس ڈیر ہے سورے جو مبینہ تشدد جوابدارن عورت جی زبان وڈی چھڈی خدا جی بس گھرے علاقے میں عورت نجمہ چانی وسلس مڑس شعیب ڈیر منصور ہے سورے غلام چانی مبینہ طور تشدد جو نشانہ بڑھایا تشدد جو نشانہ بڑھیا عورت دیش کی اسپتال منتقل
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر KTN News.
3: It's 4:15 p.m.
4: This time check is brought to you by D Skin Beauty Cream. Asli glow har diya josho. A product by Biocon International Pakistan.
5: Kya dekh rahe ho?
6: Ye sab to tum bahar se rakam vasool karne par bhi jeet sakte ho.
5: باہر سے بھیجی گئی رقم بینک الحبیب کے کیش کاؤنٹر سے وصول کرو گے تو ہر ریمیٹنس پر شاندار انعامات جیتنے کا موقع پاؤ گے جیسے کہ گرینڈ پرائز 600 سی سی کار ساتھ ہی موٹر سائیکل اسمارٹ فونز اور اسمارٹ واچز ان بھائی صاحب کی طرح بڑا خواب دیکھیں 578 شہروں میں بینک الحبیب کے 1320 سے زائد برانچز اور گلوبلی ٹرسٹڈ پارٹنرز کے ساتھ آپ کا پیسہ دنیا کے کسی بھی کونے سے آپ تک منٹوں میں پہنچتا ہے اپنی ریمیٹنس 19 فروری سے 25 مئی کے درمیان بینک الحبیب سے وصول کریں اور ہر مہینے لکی ڈرا میں شامل ہو جائیں تو بھائی صاحب کیا سمجھے
7: بینک الحبیب رشتہ بھروسے کا मेरा नाम डॉक्टर आफताब अहमद है और मैं बतौर असिस्टेंट प्रोफेसर नेशनल इंस्टीट्यूट ऑफ चाइल्ड हेल्थ कराची में अपने फरायद सर अंजाम दे रहा हूँ। पोलियो के खात्मे के बिल्कुल हम करीब पहुंच चुके हैं, मगर वायरस अभी भी हमारे पानी और अखराज के सैंपल्स में पॉजिटिव है। हमारे बच्चे अभी भी इस बीमारी को पकड़ने के रिस्क पे हैं। इंसदादे पोलियो मुहिम शुरू होने वाली है, जिसमें आप अपने 5 साल से कम वाले बच्चों को 2 कतरे पोलियो के जरूर पिलाएं, ताकि इस बीमारी पे जल्द से जल्द काबू पाया जा सके।
6: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
8: बैंक अलबीब, रिश्ता भरोसे का।
9: हैरत अंगेज जदीद मशीन जरिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हां, हाणे अवां जे पंहिंजे शहर सकरण में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिज़िशियन, माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश, गुर्दे जी पथरी ऐं सोज, पुराणी खंघ, ज़ुकाम, दिलि जी तकलीफ़, अधु मथे जो सूर, अखियुनि जी ख़ारिश, जोड़नि जो सूर, बुखार, बारन जो देर सा हलन, फालेज, शुगर, दिमागी कमजोरी, खारिश, नासूर, खूनी ऐं बादी बवासीर, इन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वेंदो आहे। होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब, टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 6 वॻे ताईं, बरोज जुमो 12 वॻे ताईं। एड्रेस: हाजी इनायत होम्योपैथिक क्लिनिक, स्टेशन रोड, सकरण। वधीक मशवरे ऐं राब्ते जे लाइ 0327-99-84-763।
10: कमी गर्मी जी शदीद लहर जारी आहे, जेका सेहत लाइ खतरनाक थी सघे थी। महिरबानी करे एहतियाती उपाउ वठो। बिना ज़रूरत जे घर खां ॿाहिरि न निकिरो। ॿाहिरि निकिरण वक़्तु कंध ऐं जिस्म खे ढकियो। घणो पाणी वापराइण जी आदत ठाहियो। ORS या निमकोल इस्तेमाल करियो। हल्का, ढिलो ऐं हल्के रंगनि वारो लिबास पाइण खे तरजीह ॾियो। ही पैगाम मुस्लिम हैंड्स, NDO ऐं स्टार नेटवर्क जे तआवुन सां आवाम जे आगाहीअ लाइ पेश कयो वियो।
11: हर पहर जिंदगी की लहर, GFM 88 नेटवर्क, सिंध की आवाज, सिंध का हर चप्पा हर गोशा,
12: GFM 88 नेटवर्क से जुड़ा।
11: GFM 88 नेटवर्क, सिंध की आवाज।